0: گئی ہے کہ انتخابی کمیشن نے 16 ریاستوں اور 3 مرکز کے زیر انتظام علاقوں میں خصوصی جامع نظر ثانی کرانے کا فیصلہ کیا۔ اخبارات نے دفاعی مینوفیکچرنگ شعبے میں خود انحصاری پر زور دینے کے وزیر دفاع راجناتھ سنگھ کے بیان کو بھی اہمیت کے ساتھ شائع کیا ہے۔ اخباروں نے ملک میں خام تیل اور قدرتی گیس کی مناسب دستیابی کو یقینی بنانے کے لیے مرکزی حکومت کے مؤثر اقدامات کو بھی نمایاں جگہ دی ہے۔ اخبارات میں شائع ہونے والی بین الاقوامی خبریں کچھ اس طرح ہیں۔ امریکی صدر ٹرمپ کا چین کا دورہ، شی جن پنگ نے کہا کہ امریکہ اور چین کے تعلقات عالمی استحکام کے لیے اہم ہیں۔
1: اور اب آخر میں خاص خبروں کی سرخیاں ایک بار پھر۔ وزیر اعظم نریندر مودی آج یو اے ای، نیدرلینڈز، سویڈن، ناروے اور اٹلی کے 6 روزہ دورے پر روانہ ہوں گے۔ وزیر اعظم نے کہا ہے کہ بھارت کی زیر صدارت برکس ایک زیادہ شمولیت والے عالمی نظام کی تشکیل کے لیے مل کر کام کرے گا۔ تیل مارکیٹنگ کمپنیوں نے پیٹرول اور ڈیزل کی قیمتوں میں 3 روپے فی لیٹر کا اضافہ کیا ہے۔ حکومت نے ایڈوانس آتھورائزیشن اسکیم کے تحت 100 کلو گرام تک سونے کی درآمدات کو ڈیوٹی فری کر دیا ہے۔ انفورسمنٹ ڈائریکٹریٹ نے روپے پیسے کی جبرن وصولی کا ایک گروپ چلانے کے لیے کولکاتہ پولیس کے ڈی سی پی شانتنو سنہا بسواس کو گرفتار کیا ہے۔ اس کے ساتھ ہی یہ خبرنامہ ختم ہوا۔
2: میڈیم ویو 292.4 میٹر یعنی 1026 کلو ہرٹز پر اور ایف ایم 100.3 میگا ہرٹز پر، یہ آکاشوانی کا پریاگ راج کیندر ہے۔
3: उपभोक्ताओं तक पहुंचने का सुलभ और सस्ता माध्यम है आकाशवाणी।
4: आकाशवाणी के विभिन्न केंद्रों से कीजिए अपने उत्पादों और सेवाओं का प्रचार विज्ञापनों के माध्यम से।
3: लोकल और राष्ट्रीय स्तर पर कीजिए अपने बिजनेस का विस्तार, क्योंकि आकाशवाणी में विज्ञापन बुकिंग हुई बहुत ही आसान।
4: अब घर, दफ्तर या दुकान पर बैठे बैठे आप कर सकते हैं विज्ञापनों की बुकिंग।
3: डायल कीजिए 8700014242।
4: नंबर एक बार फिर नोट करें 8700014242।
2: हम आकाशवाणी के प्रयागराज केंद्र से बोल रहे हैं। प्रस्तुत है कार्यक्रम नमस्कार प्रयागराज। इस कार्यक्रम में हम आप सभी श्रोताओं का स्वागत करते हैं। आज मैं हूं आपके साथ, आपकी रेडियो दोस्त नीलम सिंह। आप भी जुड़ जाइए इस कार्यक्रम में। हमारे व्हाट्सएप नंबर पर अपना नाम और सुविचार लिखकर भेज दीजिए। हमारा व्हाट्सएप नंबर है 8004926250। श्रोताओं, आज है अंतर्राष्ट्रीय परिवार दिवस। परिवार वो जगह है जहां जिंदगी शुरू होती है और प्यार कभी खत्म नहीं होता। घर ईंट पत्थर से नहीं, परिवार के साथ बनता है। दुनिया में सब कुछ मिल जाता है, पर माँ बाप जैसा परिवार दोबारा नहीं मिलता।